0: میچ وچ روایتی ویرودی پاکستان خلاف میدان چ اترے گا۔ ہن خبراں وستار نال۔ گرہ منتری امیت شاہ نے اج نوی دلی وچ نارکو تالمیل کیندر دی 10ویں سکھر پدری میٹنگ دی پردانگی کیتی۔ انہاں کہا کہ نشہ مکت بھارت تیار کرنا ساڈی ساریاں دی ذمہ داری اے۔ انہیں بھی کیا کہ نشے خلاف سانو ایک جٹ ہو کے جنگ لڑنی ہے، اس نو جتنا بھی ہے۔ شری شاہ نے کیا کہ سانو نشیا دے وپاریاں خلاف سخت رویہ اپنانا ہوئے گا، تے نشیا دی ورتوں کرن والے نوجوانوں پرتی سنویدنشیل رویہ رکھنا ہوئے گا۔
1: ڈرگ کے ویاپار کرنے والوں کے پرتی روتھلیس اپروچ رکھنا ہے، اور ڈرگ کے وکٹم جو ہے جن کو عادت لگ گئی ہے ان کے پرتی سمپتھیٹک اپروچ رکھنا ہے۔ ہماری سدبھاونا ہی وہ بچوں کو پھر سے سامانیہ جیون کے ساتھ جوڑ سکتی ہے۔
0: انہاں کہا کہ نشیاں دا قہر راشٹری سرکھیا، سماجک ستھرتا، آرتھک ہتاں تے نوجواناں تے دیش دے بھوک لئی خطرہ اے۔ انہاں نے ادھیاتمک آگواں، نوجواناں تے ماواں نوں اس جنگ نوں جتن لئی اک منچ تے اکٹھے ہون دی اپیل کیتی۔
1: آج ہمارا دیش نارکوٹکس کے خلاف لڑائی کے ایسے نازک موڑ پر کھڑا ہے۔ آنے والے 3 سال طے کرنے والے ہیں کہ نشہ ہم پر وجے پراپت کرے گا یا ہم نشے پر وجے۔ اور میرا آپ سب سے ونمر آگرہ کہ دیش کے آنے والے 100 ورس کے بھوشیہ کے لیے یہ لڑائی ہم نے جیتنی چاہیے، دڑھتا کے ساتھ جیتنی چاہیے اور ہمارے سنیوکت پریاس سے جیتنی چاہیے۔
0: उपराष्ट्रपति सी पी राधा कृष्णन ने अज नशा मुक्त भारत मनाउण दे सांझे अहद नूं मुड़ दोहराउण दा सद्दा दित्ता है। एक सोशल मीडिया पोस्ट विच श्री राधा कृष्णन ने इस लहर नूं सरगर्मी नाल अगे वधाउण लई यूनिवर्सिटियां, विद्यक संस्थावां अते संगठनां दी शलाघा कीती। उपराष्ट्रपति ने सारयां नूं जागरूकता फैलाउण, नशा छुडाउण विच लगे लोकां दी हमायत करन अते नौजवानां नूं नशयां दी बजाय उम्मीद, सेहत अते उद्देश चुणन लई प्रेरित करन लई इकजुट होण दी अपील कीती। केंद्रीय व्यापार ते सनत मंत्री पीयूष गोयल ने लंडन विच बरतानिया दे व्यापार ते सनत मंत्री पीटर कायल नाल गलबात की थी। श्री गोयल ने एक सोशल मीडिया पोस्ट विच कहा कि भारत ते बरतानिया विचकार व्यापार ते आर्थिक सहयोग नूं वधाउण दे मौकियां ते चर्चा की गई। श्री गोयल ने भी कहा कि भारत ते बरतानिया दरम्यान व्यापक आर्थिक ते व्यापार समझौता 15 जुलाई तो लागू होगा। समाजिक सुरक्षा ते दोहरा योगदान कन्वेंशन भी लागू होगा। उन्होंने कहा कि दोवे देश नवीनता, निवेश अते सांझे विकास नूं उत्साहित करन लई इकट्ठे काम करन लई वचनबद्ध ने। भारत ने किर्गिस्तान दे बिश्केक विच शांघाई सहयोग संगठन औरतां दे एससीओ फोरम 2026 विच औरतां दी अगुवाई वाले विकास प्रति अपनी वचनबद्धता दोहराई। अज समागम नूं वर्चुअली संबोधन करदिआं औरतां ते बच्चिआं दे विकास बारे मंत्री अन्नपूर्णा देवी ने कहा कि औरतां ना सिर्फ विकास दीआं लाभपात्री ने सगो 2047 तक विकसित भारत लई सब तों शक्तिशाली प्रेरक शक्ति वी ने। आर्थिक विकास विच औरतां दी भूमिका दा हवाला दिंदे होए श्रीमती अन्नपूर्णा देवी ने कहा कि करीब 1 करोड़ औरतां 90 लाख तों वध स्वय सहायता समूहां विच संगठित ने, जिन्हां विचों 30 करोड़ तों वध लखपति दीदी बन गईआं ने। उन्हां इह वी कहा कि मिशन शक्ति अते मिशन पोषण 2.0 वर्गीआं योजनावां औरतां दी सुरक्षा, देखभाल अते आर्थिक हिस्सेदारी नूं उत्साहित कर रहीआं ने। उन्हां ने खेतर विच औरतां दी आर्थिक अगवाई अते तंदरुस्ती नूं अगे वधाउण लई एससीओ भाईवाला नाल तजर्बे सांझे करन अते सहयोग नूं डूंगा करन लई देश दी तैयारी दी वी पुष्टि की थी। भारत विच जर्मनी दे राजदूत फिलिप एकरमैन ने कहा कि भारत नवियाउणयोग ऊर्जा दे खेतर विच इक आलमी लीडरशिप भूमिका निभा रहा है। एक न्यूज एजेंसी नाल गलबात करदे उन्होंने कहा कि भारत ते जर्मनी विचकार हरी अते निरंतर रहण योग विकास पाई वाली कामयाब रही है। उन्होंने कहा कि दोवां देशों विचकार व्यापार, राजनीति अते रणनीतिक खेतर विच सहयोग लगातार मजबूत हो रहा है। भारत यूरोपियन यूनियन मुक्त व्यापार समझौते बारे राजदूत एकरमैन ने उम्मीद प्रगटाई कि इस ते जल्द ही सहमति बन जाएगी। उन्होंने कहा कि यह समझौता जर्मन कंपनियां नूं भारत विच होर निवेश करन लई उत्साहित करेगा। एक खबर तुसी आकाशवाणी तों सुन रहे हो, साडा XHandle @AIRRN जलंधर। कल अमरीका विच होए दूजे पैक्स सिलिका सम्मेलन विच भारत ने 34 होर देशां दे नाल आर्टिफिशियल इंटेलीजेंस तकनालोजियां नूं मजबूत बनाउण लई अमरीका दी अगवाई वाली पहलकदमी ते दस्तखत कीते। आर्थिक मामलिआं लई अमरीका दे विदेश मंत्री जैकब हेलबर्ग ने कहा कि आई सम्मेलन विच हिस्सा लैण वाले देशां ने AI युग लई विकास पक्खी ते नवीनता पक्खी नेमबद्धक पहुंच दी हमायत की थी। मीडिया नाल गलबात करदिआं श्री हेलबर्ग ने कहा कि अमरीका भारत नाल अपनी भाईवाली नूं होर डूंगा करन लई उत्साहित ए। उन्हां ने दवल्ले संबंधां नूं 21वीं सदी दे सब तों अहम मुद्दिआं विचों इक दस्या। उन्हां कहा कि भारत नाल दवल्ले